0: सिर्फ बाह्य लेवल पे किया कि मैं आज से नहीं लूंगा. विल पावर है स्ट्रांग, हमने नहीं ली, कई साल नहीं ली, लेकिन हमने अपने आप को वो अनुभव कहीं और से नहीं
1: जैसे
0: दिया.
1: कई लोग व्रत रखते हैं और जो सबको खाते देख के तड़पते हैं, ये बाहर करके अंदर से कितनी,
0: ये बाहर से ट्रांसफॉर्मेशन है ना. ये हमने ट्रांसफॉर्मेशन कौन से लेवल पर लाया, एक्शन के लेवल पर. कॉन्शियसनेस, थॉट्स, फीलिंग्स, एटीट्यूड में चेंज नहीं लाया, एक्शन पर चेंज लाया है. एक्शन पर चेंज ला के भी कुछ आत्माएं जीवन भर उस ट्रांसफॉर्मेशन को ला सकती हैं, इम्प्लीमेंट कर सकती हैं.
1: लेकिन कितना सप्रेशन है,
0: डिफिकल्ट है. लेकिन अब जब मेडिटेशन भी करना शुरू किया, ज्ञान भी मिला, आत्मा को जो सुख चाहिए था वो अनुभव हुआ, एंड असली सुख अनुभव हुआ, परमानेंट हुआ. ये नहीं कि कुछ घंटे हुआ, कुछ घंटे के बाद वो सुख खत्म हो गया. एंड मोस्ट इम्पोर्टेंट, आत्मा की किसी चीज पे डिपेंडेंसी नहीं थी, तो आत्मा की विल पावर बढ़ी. अगर ये कुछ दिन, कुछ महीने ये चला, तो वायरिंग चेंज हो जाएगी.
1: सपोजिंग मैं स्ट्रेस में सिगरेट पीता हूँ, या कोई टेंशन में सिगरेट पीता हूँ, कोई प्रॉब्लम आए तो पीता हूँ, तो उस इफेक्ट को ठीक करने के लिए पीता हूँ. लेकिन अभी क्या हो रहा है कि ये जो मेडिटेशन है उससे वो सिचुएशन ही नहीं आ रही है जिससे वो पीऊं.
0: ब्यूटिफुल,
1: वो जो स्ट्रेस ही नहीं आ रहा है,
0: ब्यूटिफुल,
1: तो उसका कारण ही नहीं आ रहा है.
0: क्योंकि अब क्या हो रहा है, परिस्थिति को हम फेस ही अलग तरह से कर रहे हैं. पहले स्ट्रेस यहाँ क्रिएट हो रहा था ना,
1: तो मैग्नीफाइड आता था,
0: मैग्नीफाइड आता था. अच्छा, अभी भी
1: अगर वही परिस्थिति, वही स्ट्रेस छोटा लगता है,
0: छोटा लगता है. अच्छा, अब अगर बात आती भी है, कुछ थॉट्स चलते भी हैं, ऐसा नहीं है कि कभी भी हमारी कोई नेगेटिव या वेस्ट थॉट नहीं चली, चलती भी हैं, लेकिन अब हम उसको सोल्यूशन कैसे देते हैं, क्योंकि अब हमें ज्ञान से सोल्यूशन देते हैं ना. स्ट्रेस क्रिएट हो भी सकता है, कोई बड़ी बात आ जाए, छोटी बातों का अब नहीं क्रिएट होता, कोई बड़ी बात आ जाए, स्ट्रेस क्रिएट हुआ मीन्स अनकम्फर्टेबल थॉट्स क्रिएट हुई. अब हम उस अनकम्फर्टेबल थॉट्स को साइलेंस करने के लिए क्या करते हैं, हम ज्ञान को यूज करते हैं, मेडिटेशन की पावर को यूज करते हैं, वो परमानेंट रिजॉल्व हो जाता है. जब हम सिगरेट को यूज करते थे, अल्कोहल को यूज करते थे, टेलीविजन को यूज करते थे, शॉपिंग को यूज करते थे, फोन पे लोगों से बात करने को यूज करते थे, कि मुझे अपने माइंड को शांत करना है, आई हैव टू डू समथिंग, थोड़ी देर के लिए होता था. कोई कहेगा कॉफी पी लो, कुछ भी, कोई एक्सटर्नल चीज चाहते थे, कोई भी एक्सटर्नल,
1: गोली खा लो
0: या सी
1: लो को हाई करने के लिए भी गोलियां, तो फील हाई.
0: यस, सो वी वर यूजिंग एक्सटर्नल सब्सटेंसेस टू क्रिएट दैट फीलिंग. नाउ वी आर यूजिंग इनर मेथड टू क्रिएट दैट सेम फीलिंग, इनफैक्ट अ मोर एलिवेटेड, हायर, प्योर फीलिंग. और ये फीलिंग हम इटर्नल पकड़ सकते हैं, और ये फीलिंग किसी चीज पर डिपेंडेंट नहीं है, तो ये एक वायरिंग नहीं क्रिएट हो जाएगी अंदर. अब ये वायरिंग इतनी स्ट्रांग हो गई आपकी कि अब अगर कोई और ले रहा है तो वो स्मेल अच्छी नहीं लग रही, क्योंकि अब हमारा सिस्टम, हमारे संस्कारों से वो चीज बिल्कुल निकल चुकी है. लेकिन ध्यान,
1: बचपन में भी स्मेल अच्छी नहीं लगती थी, बिफोर आई स्टार्टेड. अब आप, आई हैव कम बैक टू दैट बचपन,
0: वी कम बैक टू द ओरिजिनल संस्कार. वी कम बैक टू द ओरिजिनल संस्कार. अब हमें सिर्फ ध्यान रखना है कि हमने जो ज्ञान और मेडिटेशन का मेथड यूज किया है, ये हमेशा चलना चाहिए. रिकॉर्डिंग डिलीट नहीं होती,
1: दूसरी चीज रिकॉर्ड होती है.
0: अगर आपने 6 महीने मेडिटेशन की, आपको वो पावर मिली, वो चीज छूट चुकी है, 6 महीने से नहीं ली, 2 साल बीत गए, नहीं ली, अब धीरे धीरे चलते चलते कहीं आपने मेडिटेशन करना छोड़ दिया, ज्ञान रोज स्टडी करना छोड़ दिया, मतलब वो अनुभव क्रिएट करना छोड़ दिया, वो नॉलेज जो इंटेलेक्ट को मिली थी वो छोड़ दी, 6 महीना 8 महीना बीते, हम वापस वो ऑर्डिनरी नेगेटिव थॉट्स क्रिएट करने में चले गए. आज कोई बात आई, कोई क्राइसिस आया, कोई सिचुएशन आई जहां हमने स्ट्रेस क्रिएट कर लिया, हाथ जाने का चांसेस उस चीज पर काफी हाई हो जाता है.
1: मेरे साथ हुआ था, जब मैं बीमार हुआ तो आर्टिफिशियली छूटा था, ڈاکٹر نے بولا تھا. تو ایک مہینہ دو مہینہ کرتے کرتے اس نے بولا پانچ چھ مہینے تک تو نہیں. تو چھٹویں مہینے میں کچھ سٹریس آیا, سچویشن آئی, اینڈ میں نے باٹل کھولی, اسمیل کیا, اتنی گندی لگی اس میں.
0: اچھا.
1: لگنے کے باوجود بھی, کیونکہ وہ باہر سے ہی ہوا تھا, اس کے بعد بھی پندرہ منٹ سوچا, آدھا گھنٹہ سوچا, ایک گھنٹے تک لڑتا رہا اپنے آپ سے, لیکن آئی وینٹ بیک اگین.
0: وائی ڈیڈ وی گو بیک اگین دیٹ ٹائم؟ اگر وہ سچویشن نہ آتی تو شاید ہم اس پر واپس نہ جاتے, لیکن جیون میں سچویشنز تو آنی ہی ہیں. اس دن نہ آتی, اگلے دن آ جاتی, پھر کوئی اور آ جاتی. اب آپ نے کہا میں نے ایک گھنٹہ لگایا, یہ ایک گھنٹہ کس میں بیتا؟ مائنڈ نے تھاٹس کریٹ کی, لو نہیں لو نہیں لو لو. مائنڈ نے کہا چھ مہینہ نہیں لیا, چھوٹ چکی ہے, ڈاکٹر نے بھی بولا ہے نہیں لینا. پھر ادھر سے مائنڈ نے لیا, یہ اتنی جو ٹینشن ہے یہ من شانت کیسے ہوگا؟ پھر مائنڈ نے کہا سو جاؤ, ٹھیک ہو جائے گا. پھر مائنڈ نے کہا نیند کیسے آئے گی, کیونکہ پرانا انوبھو کیا ہے, نیند کیسے آتی ہے جب مائنڈ سٹریسڈ ہے, کوئی سبسٹنس لینا ہے اس کو سائلنس کرنے کے لیے. یہ جب مائنڈ یہ ساری تھاٹس کریٹ کر رہا تھا, اس دن انٹلیکٹ نے کیا ڈیسیشن لے لیا؟
1: چلو بھی لے لو,
0: ایک دن لینے سے کچھ نہیں ہوگا. ایک دن لیا, وائرنگ شروع ہو گئی, اور وہ تھی بہت اسٹرانگ بہت سالوں کی.
1: تو پھر آٹومیٹک موڈ پہ آ گیا.
0: سیکنڈ ڈے ہی آٹومیٹک موڈ پہ آ جائیں گے.
1: آ گیا تھا
0: نہیں, آٹومیٹک موڈ پہ آ گئے. وہ کیسے پتا چلے گا کہ سیکنڈ ڈے ایک گھنٹہ نہیں لگے گا ڈیسیشن لینے میں؟
1: نہیں لیا. سیکنڈ ڈے تو ٹائم ہو, شام کا ٹائم ہوتے اپنے ہاتھ کلاس میں چلے گئے.
0: سی دا ڈفرنس, فرسٹ ڈے ایک گھنٹہ لگا, سیکنڈ ڈے کوئی ٹائم نہیں لگا. مطلب کیونکہ وائرنگ پرانی تھی, سیکنڈ ڈے پر مائنڈ اور انٹلیکٹ کا رول بند ہو گیا, وہ فائرنگ ہو چکی ہے. وی وینٹ بیک ٹو اٹ. کتنا امپورٹنٹ ہے سسٹین کرنا.
1: پھر میں ایسے ڈاکٹر ڈھونڈتا تھا جو کہ بولے کچھ نہیں ہوتا لے لو.
0: سی
1: یہ حال تھا کہ ایسے ایسے ڈاکٹرز کے پاس گیا, سب بولے نہیں نہیں نہیں یہ بیماری کے بعد تو نہیں لینا چاہیے. کچھ بولے کوئی, پھر ایک نے بولا کچھ نہیں ہوتا ہے, اس میں کیا ہے, تم گلٹ فیل کر کے لے رہے ہو, وہ جو سٹریس سے نہیں پینے کا وہ زیادہ تم کو تکلیف دے رہے, لے لو, ہیپی, چلو لے لو.
0: اب یہ جو نالج ملی, کیونکہ انٹلیکٹ کس آدھار پر ڈیسیشن لیتا ہے, انٹلیکٹ میں جو نالج ہم بھرتے ہیں, کیوں گیان لینا بہت امپورٹنٹ ہے. کچھ بھائی بہن سینٹر پر آتے ہیں, کہتے ہمیں صرف میڈیٹیشن کرنی ہے, ہمیں نالج نہیں چاہیے, ہمیں صرف سائلنس میں بٹھاؤ, میڈیٹیشن کراؤ, ایکسپیرئنس کراؤ, ہمیں گیان نہیں چاہیے. گیان بدھی کو شکتیشالی بناتا ہے, کیونکہ جو گیان ہوگا نا اندر, اس آدھار سے ڈیسیشن لیں گے. آپ نے جیسا
1: بہت کام کرتا ہے گیان,
0: نالج. آپ نے جیسے ہی اس ڈاکٹر سے یہ نالج لے کر اندر بھری کہ کچھ نہیں ہوتا, گلٹ کریٹ کرنا زیادہ نقصان دارک ہے, الکوہل اتنا نہیں نقصان کرتا, یہ بھی ایک نالج تھی. یہ نالج سے انٹلیکٹ نے آگے کے لیے کیا ڈیسیشن لے لیا, اٹس اوکے, آئی ایم ناٹ ڈوئنگ اینی تھنگ رانگ, دس از ناٹ ڈیمیجنگ فور می. اتنا لو اور گلٹ کریٹ کرو, دیٹ از ڈیمیجنگ. نالج, رائٹ نالج از نیڈیڈ فار دا رائٹ ڈیسیشن, فار دا رائٹ سنسکار.

0: है कि अगर आप बॉडी का कितना भी ध्यान रख लें तो भी अगर माइंड हेल्दी नहीं है, सो मेनी यंग प्रोफेशनल्स टुडे आर सफरिंग फ्रॉम हार्ट अटैक्स एट अ वेरी यंग एज, और इनसे अगर बात की जाए तो ये कहेंगे हम स्ट्रिक्ट वेजिटेरियन हैं, हम अल्कोहल भी नहीं लेते, हम हर मॉर्निंग अपनी वॉक पर जाते हैं, हम फिजिकली भी ओबीस नहीं है, कुछ नहीं है. तो लॉजिकली देर इज एब्सोल्यूटली नो रीजन के ऐसे हेल एंड हार्टी एंड जो राइट लाइफ स्टाइल, जो हम कहते हैं ना राइट लाइफ स्टाइल, वो लीड कर रहे हैं तो फिर इसको इतनी यंग एज में मिड थर्टीज और समथिंग या अर्लियर देन दैट हार्ट अटैक हो रहा है. दैट्स बिकॉज वी आर इग्नोरिंग वन पर्टिकुलर एस्पेक्ट कि इनका मन कितने टर्मोइल से गुजर रहा है सारा दिन. तो जबकि ये अवेयरनेस आ गई, अब जैसे हम बॉडी का ध्यान रखते थे हमें मन का रखना है, लेकिन हम मन का क्यों नहीं रख रहे थे, क्योंकि हमने कहा वो तो विदाउट बिकॉज ऑफ द सिचुएशन है. सो वी एक्सेप्टेड स्ट्रेस. See, we accepted ये सारी emotions जो आज हम सोच रहे हैं कि we are creating, we are understanding that. Earlier we thought we are not creating, they are happening because of the situation. So if I am a corporate leader or if I am working in a multinational, जहां ना दिन है ना रात है, सुबह निकलना है रात को आना है, family time नहीं है, stress बहुत है, competition बहुत है, तो these emotions are a part of my life. And if these emotions are a part of my life, then these diseases also
1: are part of my life. In fact, oh yes, because so I cannot change them.
0: They thought to change means फिर आप अपनी job छोड़ दो या आप अपने ambitions को कम कर दो, संन्यास नहीं भी तो भी, you know, if you tell someone थोड़ा सा slow down हो जाओ, थोड़ा सा कहेंगे competition इतना है कि अगर मैं थोड़ा भी slow हो गया तो. आज लीडर छोड़ो, एक नॉर्मल जॉब के लिए भी, जॉब एक है, लाइन में 100 लोग खड़े हैं जो उस जॉब के लिए रेडी हैं. थोड़ा सा आप स्लो डाउन हो जाओ, द कंपनी विल से ओके यू आर नॉट नीडेड, लेट अनदर पर्सन वॉक इन. सो वी हैव एक्सेप्टेड दैट सिचुएशंस चैलेंजिंग है तो स्ट्रेस तो होना ही है. द बिगेस्ट सो कॉल्ड रॉन्ग बिलीफ सिस्टम, यू नो, जिसकी वजह से हम अपना कितना नुकसान कर रहे थे. जब तक सिचुएशन नहीं चेंज होगी, इमोशन नहीं चेंज हो सकती, और जब तक इमोशन नहीं चेंज होगी तो हेल्दी होना पॉसिबल नहीं है. तो एक्सेप्टेड, सो वी थॉट कि चलो जितना मैं ध्यान रख सकता हूँ उतना रख लेता हूँ, एंड दैट वाज ऑल फिजिकल. बट द आयरनी इज कि इतना ध्यान रखने के बावजूद बीमारियां तो, लेट्स गो बैक 20 इयर्स बैक, नो कॉन्सेप्ट ऑफ मिनरल वाटर, नो कॉन्सेप्ट ऑफ जॉगिंग पार्क्स, डायट अवेयरनेस. आज तो हर न्यूज़पेपर में डायट पर आर्टिकल है, आज हम स्प्राउट्स खा रहे हैं, मतलब नेचुरोपैथी कर रहे हैं, सब कुछ कर रहे हैं, और बीमारियां फिर भी बढ़ती जा रही है. बिकॉज वन इम्पोर्टेंट डायमेंशन इज बींग कन्वीनियंटली इग्नोर्ड जस्ट बाई सेइंग टू योर सेल्फ कि ये तो पॉसिबल है ही नहीं. तो जितना इस तरफ ध्यान रख सकते हो रखो, फिजिकली सारा रख लो, ताकि कुछ तो एक बैलेंस, विच इज वेरी गुड कि एटलीस्ट वी आर टेकिंग केयर ऑफ सेल्स फिजिकली, लेकिन बैलेंस तो मतलब जो एक डोमिनेंट फैक्टर है कि इफ इट इज माइंड ओवर मैटर. आज दिन तक हम कहते थे अगर हेल्दी होंगे तो खुश होंगे, इट वॉज सपोज टू बी अगर खुश होंगे तो हेल्दी होंगे. यू नो, यू आस्क समवन क्या चाहिए, खुशी चाहिए. खुशी कैसे मिलेगी, हेल्दी होंगे तो खुश होंगे. हेल्दी होंगे तो खुश होंगे नहीं, खुश होंगे तो हेल्दी होंगे. तो इक्वेशंस ही तो सारे,
2: लेकिन गहराई में भी नहीं गए. जो शिवानी बहन बता रहे हैं कि ये तो समझ में आता है कि स्ट्रेस की इफेक्ट होती है, लेकिन वो डीप में क्या है, क्यों हो रहा है, उसको हम अंडरस्टैंड अच्छे से आज तक नहीं कर पा रहे. और आपने भी जो शुरू में पूछा ना, वह बात भी एक प्रकार से सही है कि लोग आज ये समझने लगे कि हम आसन कर लेंगे, कुछ प्राणायाम कर लेंगे, ठीक हो जाएंगे. ये मन पर ध्यान रखने की जरूरत नहीं है, क्योंकि ये गहरी बात है, हमें समझ में नहीं आया
1: और हमारे बस में ही नहीं.
2: हाँ, ये भी
1: कि हम उस पर कुछ कर ही नहीं सकते. और वो मतलब, क्योंकि अगर वो करना है तो मुझे अपना लाइफस्टाइल बदलना पड़ेगा, मुझे अपनी एम्बिशंस छोड़नी पड़ेगी. लेकिन अगर हम ये सोच रहे हैं कि ये फीलिंग्स मैं क्रिएट कर रहा हूँ, सिचुएशन बाउंड नहीं है, अगर हम ये रियलाइज कर लें, देन लेट्स लुक एट इट कि क्या असर पड़ता है हमारी बॉडी पे, क्योंकि उस तरफ तो हमने जाने की कोशिश नहीं की. तो क्या असर डालती हैं ये फीलिंग्स
2: हमारे शरीर में. एक प्रणाली है जिसको कहते हैं ऑटोनॉमिक नर्वस सिस्टम, क्योंकि ऑटोमेटिक काम करती है. जैसे शरीर के मसल्स को कंट्रोल करना हमारे बस में, हाथ को ऊपर नीचे करना, परंतु जो इंटरनल सिस्टम्स है, جیسے کہ ہارٹ کی ایکٹیویٹیز، ڈائجیشن، کڈنی کا فنکشن، یہ سب آٹومیٹک چلتا ہے. اب جب نیند میں سوئے ہیں تب بھی وہ اپنا نیمت روپ سے کاریہ کر رہے ہیں، اسی کے کارن اس کو آٹونک نروس سسٹم کہا. یہ آٹونک نروس سسٹم کے دو پارٹ ہے، ایک ہے سمپتھیٹک اور دوسرا ہے پیرا سمپتھیٹک. جو سمپتھیٹک پرنالی ہے، ادھک تر جو ہم نے ٹاکسک ایموشنس کہا، وہ سبھی ٹاکسک ایموشنس سمپتھیٹک سسٹم کو بہت تیز چلائیں گے، اور سمپتھیٹک سسٹم وہ ایکسلریٹر کی طرح ہے. اور جب سمپتھیٹک سسٹم فاسٹ کام کرتی ہے تو ہارٹ ریٹ بڑھ جائے گی، سانس کی گتی تیز ہو جائے گی، بلڈ پریشر بڑھ جائے گا، جو ہردے کی اپنی دھمنیاں ہیں، بلڈ ویسلس ہے، وہ بھی چھوٹی سی ہو جائے گی، مسلس ہے وہ سارے ٹینشن میں آئیں گے، منہ سوکھنے لگے گا.
1: تو یہ جو ہمیں فزیکل سمٹمس دکھتے ہیں جب ہم یو نو ان ایموشنز کو محسوس کر رہے ہوتے ہیں، سو اٹس بیکاز
2: آف دا سمپتھیٹک اوور ایکٹیویٹی.
1: اوکے،
2: جیسے کہ سمپتھیٹک اوور ایکٹیویٹی میں ڈائجیشن ختم ہے، آپ کو بھوک نہیں لگے گی، ایون کانسٹیپیشن ہو سکتا ہے، مسلس کانٹریکشن میں جاتے تو بیک پین ہوتا ہے، ایون مائگرین ہیڈ ایک کین ریزلٹ بیکاز آف اوور ایکٹیویٹی آف سمپتھیٹک سسٹم. تو یہ سارا ایک چین آف ریئیکشن ہے. اور جو دوسری سسٹم ہے پیرا سمپتھیٹک سسٹم کی، جو ایک پرکار سے بریک کی طرح ہے، اور جب پازیٹیو ایموشنس ہو، خوشی کا انوبھو ہو، سکھ کا انوبھو ہو، سیٹسفیکشن کا انوبھو ہو، تو تھوڑی سی پیرا سمپتھیٹک سسٹم زیادہ کام کرتی ہے کہ جو اچھا ہے. آج ورتمان 21ویں صدی میں بریک پر تو ہمارا پیر ہی نہیں ہے، بریک فیل ہو گئی ہے، اور ایکسلریٹر بہت ہی فاسٹ چل رہا ہے، اس کے کارن بہت ساری جو بیماریاں ہیں وہ ہو رہی ہے.
1: اوکے ڈاکٹر پٹیل، ایک میرے کو بات جاننی ہے. آپ نے کہا کہ جیسے ہی ہماری ٹاکسک ایموشنز جو ہیں وہ آتی ہیں ہمارے پاس، یعنی کہ ہمارے تھاٹس جو ہیں بہت فاسٹ چلنے لگتے ہیں، تو یہ جو سمپتھیٹک اور پیرا سمپتھیٹک آسپیکٹس ہیں جو آٹونومس ہیں، یہ نارمل جو ہے نارمل لائف میں اگر دونوں کچھ نہیں ہو رہا، کوئی بھی ایموشنز اس وقت نہیں ہے، تو وہ کیا ایک بیلنس میں چل رہا ہے؟
2: ہاں، تو آلویز وہ بیلنس میں چلیں گے. سمپتھیٹک اوور ایکٹیویٹی بھی نہیں ہے، پیرا سمپتھیٹک بھی نہیں ہے، اور آپ ہیلدیلی چل رہے ہو. لیکن جب کوئی ایسی سچویشنس آئے، کیونکہ پرستھتیاں تو آنی ہیں، ہم یہ نہیں کہہ سکتے پرستھتی نہیں آئی،
1: ہم نے وہ ایموشنز کریٹ کی بار بار، آئی تھنک وی نیڈ ٹو رب انٹو آور سیلف،
2: کہ بھی وہ پازیٹیو ایموشنز کو بھی لانا ہے، مجھے تھوڑا ڈیٹیچ ہونا ہے، پیس آف مائنڈ کو انوبھو کرنا ہے، تب پیرا سمپتھیٹک سسٹم بھی ایکٹیویٹ ہوگی اور ہمارا جو سواستھیہ ہے وہ صحیح روپ سے چلے گا.
1: پیرا سمپتھیٹک اگر ایکٹیویٹ ہوا تو کیا کیا باڈی پر افیکٹ ہوتا ہے؟
2: وہ ادھک تر اس سے اپوزٹ ہے.
1: اچھا، مطلب ہارٹ
2: ریٹ کم ہوگا، بلڈ پریشر کم ہوگا، مسلس ہے وہ ریلیکسیشن میں جائیں گے، پراپر سیکریشن ہوگا ڈفرنٹ جوس کا، ایون ہارمونل سسٹم پر بھی اس کی کچھ افیکٹ ہے، وہ بیلنس ہوگی.
1: اوکے، مطلب اگر پیرا سمپتھیٹک زیادہ سیکریٹ ہو جائے
2: تو برا ہے،
1: تو برا ہے،
2: بٹ دیٹ از ایکسٹریم. ادروائز جو نارملی ہے وہ نیگیٹو ایموشنز ہے وہ سمپتھیٹک پر افیکٹ کرتے ہیں.
1: تو اب ہم نے کوشش کی تھی کہ غصہ آ رہا ہے تو اس کے اپوزٹ کے ایموشن کو کریٹ کرنے کی کوشش کریں، یو نو، یا بیکاز سم ویئر وی نیڈ ٹو انڈرسٹینڈ کہ ہو کیا رہا ہے.
0: سم ویئر آئی تھنک اپنے بلیف سسٹمس پر ورک کر لیں، کیونکہ بلیف سسٹم سے تھوٹس ہے. تو جب مجھے یہ ریئلائز ہو رہا ہے کہ میرا ایک ایک تھوٹ، ایک ایک غصے کا تھوٹ میرا ڈیمیج کر رہا ہے، دوسرے کا تو کر رہا ہے، کام کا تو کر رہا ہے، لیکن سب سے پہلے میرا ڈیمیج کر رہا ہے، اور شاید دوسرے بھی سے بھی زیادہ میرا ہی ڈیمیج کر رہا ہوگا. یو نو، کئی بار آفیسز میں اگر کسی سینئر کو عادت ہو گئی ہے غصے سے کام کرانے کی، تو کئی بار جو جونیئرز ہیں ان پر اب اس بہت بات کا اثر نہیں پڑتا. یو نو، دیئر امیونٹی سسٹم بیکمز مچ اسٹرانگر مینٹلی آلسو، کہ یہ تو ایسے شور مچاتے رہتے ہیں، سم ٹائمز پیپل جسٹ لاف اباؤٹ اٹ، لیکن جو کر رہا ہے اس کا تو نقصان ہو ہی رہا ہے
1: کہ ہر انگ کا، جیسے کہا،
0: اینڈ پھر اس کی وہ نیچر بنتی جا رہی ہے. اینڈ ہوتا بھی کیا، اگر میں کسی کو دیکھ کر اریٹیٹ ہو جاؤں، آئی مائٹ شاؤٹ ایٹ دیم ونس، لیکن وہ بات میرے مائنڈ میں تو کٹ، یو نو، کچھ منٹس تک تو کم سے کم رہے گی. یہ لوگ ایسے ہی ہیں، جب تک ان پر چلاؤ نہیں، پھر میں اپنے آپ کو جسٹیفیکیشن دے رہی ہوتی ہوں اپنے بیہیویئر کے لیے. تو شور تو ایک منٹ میں مچایا، لیکن کم سے کم 15 منٹ اس کے تھاٹس چل رہے ہوں گے، اس کا مطلب کتنا یہ ڈیمیج ہو رہا ہوگا اندر والا. دس آئی ایم ناٹ ریئلائزنگ.
1: ایون ہیٹریڈ، جس کو ہم کبھی باہر شو نہیں کرتے کتنی بار, اور اندر اندر ہم مطلب ہیٹ میں جی رہے ہوتے ہیں.
0: سپریشن بھی کیوں نہیں سپریسڈ؟ آج بہت سارے وائفز فیل کرتے ہیں ہم بول نہیں پاتے, ہم اپنی بات نہیں رکھ پاتے, ہسبینڈ میرے اوپر پریشر ڈال رہا ہے, تو اندر اندر اندر سپریشن, اپنی تھاٹس کو نہیں چینج کر رہے, دین اٹ از مینیفیسٹنگ ان سم کائنڈ آف اے ڈیزیز نا. تو ہیلدی رہنے کے لیے اگر مجھے یہ سمجھ میں آ جائے, ایٹ لیسٹ میں اپنی کچھ بلیف سسٹمس کو تو چینج